अनुभव के आधार से कह दें नहीं कीर्तन हो रहा तां भी ना सी बैठना भी लाभकारी इतना भाव होवे कि असी गुरु नानक दे कोल बैठे असी कलगीधर दे कोल बैठे ये बैठना भी लाभकारी हो जाएगा सुनना तो लाभकारी है बैठना भी लाभकारी लेकिन इतना तो करना ही पड़ेगा ताकि मन दे भाव इस तरह के जो है बनन खैर बाकी विचार कल तुम जो है लेटना करा एक दफा मैं फिर दोहरा दें वो गुरु है सारा ज्ञान उसे तो आ रहा है सिर्फ सूरज की रोशनी उसे तो नहीं आ रही ज्ञान की रोशनी भी उसे तो आ रही है और वो प्रसाद है उस दे च करोपी नहीं है उस दे च सराप नहीं है वो जालम नहीं है रहमान है रहीम है वो करीम है वो प्रसाद है वो बख्शिंद है वो दयालु है वो कृपालु है वो कठोर नहीं है खुदा ऐसिया सजावां देंदा है ऐसिया करणिया सजावां जिथे जिथे जो कुछ भी लिखे है यकीन जानो गलत लिखे है गुस्ताखी माफ कोई नहीं देता किसी को सजाएं सजा बन के आती हैं अपनी खताएं ये भी मैं अर्ज कर देगा ना जगत किसी नो कोई सजा देंदा है ना परमात्मा साढ़े अपने लक्षण ही सानू सजा दे देंगे साड़ी अपनी करनी ही सानू सजा दे देंगे असी अपने कीते करके ही जो है दुख पा लेंगे परमात्मा दुख देन वाला नहीं है अगर दुख देन वाला है तो फिर उन्हों रहीम कहन की लोड़ नहीं है उन्हों करीम कहन की लोड़ नहीं है उन्हों रहमान कहन की लोड़ नहीं है उन्हों प्रसाद कहन की लोड़ नहीं है उन्हों कृपालू ते दयालु कहन की लोड़ नहीं है वो ते इतना दयालु ते कृपालु है इतना प्रसाद है ईरानी सूफी संत हाफिज कहते ने सद साला बा इम्तिहान गुनाह फाहम करद ऐ खुदा 80 साल की उम्र च इसने ये बोल रचे ने कहिंदा तू मैनू 100 साल तक जे जिंदा रह रखिया 80 साल का तो मैं हो गया 80 साल तक मैं गुनाह ही कीते ने जी बाकी होर तू मैनू 20 साल की जिंदगी दिती ना तो मैं गुनाह करांगा पुन नहीं करने पाप करने ने सद साला बा इम्तिहान गुनाह फाहम कर द एक फकीर दे मुंह ये बोल चंगे नहीं लगते पर फकीर बड़े निराली बिरती दा फकीर से ईरान दे जितने फकीर हुए ने उना दे च एक चोटी दा फकीर है उंज उस धरती ने बहुते फकीर पैदा कीते शेख सादी सी उमर ख्याम सी फिरदौसी उत्थे ही होया हाफिज जो है उत्थे होया शेख सादी उत्थे ही होए ने शमस तबरेज उत्थों ही आए सन सरमद भी उत्थों ही आया सी इस तरह के बहुत सारे चोटी दे सूफी संत उस जमीन ने पैदा कीते उना दे चविक ए है हाफिज जिस तरह हिंदुस्तान दी मिट्टी ने ऋषि पैदा कीते मुनि पैदा कीते ज्ञानी पैदा कीते भगत पैदा कीते संत पैदा कीते अवतार पैदा कीते ईरान दी मिट्टी ने कुछ फकीर पैदा कीते सूफी संत पैदा कीते उना दे च हाफिज दा अपना एक खास नाम है कहिंदा सद साला बा इम्तिहान गुनाह फाहम कर द ऐ खुदा जे 100 साल तक मैं जिंदा रहा पिछली जिंदगी ते मेरी गुनाहां च बतीत होई है अगे होर भी गुनाह करांगा 100 साल तक करांगा अगर तू 100 साल दी मैनू जिंदगी दिती क्यों ऐ खुदा तू ते मेरे कदम कदम ते इम्तिहान लैना मैं फिर तेरा इम्तिहान लेना है कि ता जुर्म मन अस्त बेश या रहमत तो मैं एक पलड़े दे च रखांगा अपने 100 साल दे गुनाह तोलांगा एक पलड़े च रखांगा 100 साल दे गुनाह और दूजे पलड़े दे च रखांगा तेरी एक पल दी रहमत एक पल दी बख्शिश एक पल दी कृपा कहिंदा मेरा अनुभव कह रहे है तेरी एक पल दी रहमत इतनी ज्यादा है कि मेरे 100 साल दे गुनाह ते कुछ भी नहीं कुछ भी नहीं एवें मैं हिरदा बोझल पे कर दू कुछ भी नहीं
کرشمہ رحمت شاہاں کا جب دیکھا حشر نے چیخ اٹھا ہر بے گناہ میں بھی گناہ گاروں میں ہوں. تو اتنا بخشن اتنا دیالو. یہ فقیر کہندہ میرے انبوچ آ گئی یہ گل باقی دے 20 سال میں رہا تے پاپ کراں گا. اور میں عرض کرنا جس دے اتے اتنی رحمت ہو گئی ہے کہ جس نو اتنی رحمت دکھائی دے رہی ہے کیوں پاپ کرے گا اس تو کیوں پاپ ہو جاؤں گے. اس نو انج بھی لینا کدھر انج نہ لینا کہ چلو بڑا کرپالو ہے کل تو سارے ہی انرتھ کر دیں. کدھر انج پٹھی گل نہ لے لینا سلسلہ الٹ نہ لے لینا. اے فقیر کہندا ہے سد سالا با امتحان گناہ خواہ ہم کرد. اے خدا بیتی زندگی میں گناہاں چ بتیت کیتی ہے جڑی رہندی ہے. اگر تو مینوں 100 سال تک زندہ رکھیا گناہ کراں گا پھر 100 سال دے سارے گناہ کٹھے کر کے میں ایک پلڑے چ رکھاں گا. ترازو پرانا ایک پلڑے چ رکھاں گا دوجے پلڑے چ رکھاں گا تیری ایک پل دی رحمت. اے خدا تھوڑی بہت عبادت کر کے میں نے اتنا پتا چلے ہے تیری ایک پل دی رحمت اتنی زیادہ ہے میری 100 سال دے گناہ کچھ بھی نہیں. اس واسطے جد واہگرو جپنا ہوئے کیتیاں یا غلطیاں دا افسوس نہ کرے ہو واہگرو ہی جپو اسنو ہی جپو. اگر کیتیاں غلطیاں دا افسوس پیدا ہویا تو کئی لوگ تے اتنے نراش ہوندن لے امرت ساڈے حصے چ کتھے چ اسی کتھے نام جب سکدے. یہ پتہ ہے کیوں نراشا کیتیاں یا غلطیاں سامنے آندیاں پر نہ رکھ پرکھا کیتیاں یا غلطیاں نو اتنا بخشند ہے اتنا دیالو ہے اودی ایک پل دی رحمت سب کچھ دھو دیندی ہے. لکھ مڑیا کر اکٹھے ایک رتیلے بھائے. گرو نانک دیو جی مہاراج کہندے نے ایک چنگاری لکھاں من لڑکیاں نو جو ہے ساڑ کے سوا کر دیندی ہے اس دی پل بھر دی رحمت ایک نکی جی چنگ تیرے کروڑاں پاپاں نو ناس کر دے گی. تو ایک چنگاری تے پیدا کر اپنے تو اتنا تے بھروسہ کر اس تے. او رحیم ہے او رحمان ہے او پرساد ہے او کرناکر ہے او دیا دا ساگر ہے. اس واسطے پرساد تے گل گرو نانک نے ختم کیتی ایک تے شروع کیتی پرساد تے سماپت کیتی. تو پرساد ہے تو رحمان ہے تو رحیم ہے تو دیالو ہے تو کرپالو ہے. اس دی جڑی وضاحت جس ڈنگ نال گربانی چ ہے کچھ بدھی انسار میں کل آپ جی دے سامنے کھولن دی کوشش کراں گا. اج اتنے وچاراں ساریاں دا ہاردک طور تے دھنواد. روز آپ سماں کٹدے رہے اتھوں دے سارے مکھی سجنوں دا بھی ہاردک طور تے دھنواد تے سیٹھی صاحباں دا بھی ہاردک طور تے دھنواد. ہر سال مینوں یاد کرا دیندے نے ایتھے آونا ہے اور بنے ہوئے پرام نال ایتھے 2 ہفتے حاضری بھرنی ہے. سدگر دی رحمت کیتا ہویا وعدہ نبھ گیا ہے. سدگر دی رحمت بخشش کل پھر تھوڑے چرن پرساں گے. پھر میں ساریاں دا دھنواد کردے آیا ایتھے سماپتی کردا داس دی فتح پروان کرنی. واہگرو جی کا خالصہ واہگرو جی کا